0: अनुस्थापनामा युवाहरूको भूमिका
1: जुन त्यो आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप मनसुनको न्यून चापी रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: ग्यासको फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। अब बाँकी खबर।
6: रसुवामा आएको बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेकाको उद्धारका लागि भारतीय र चिनिया उद्धारकर्ता टोलीले 5 दिनपछि काम थालेका छन्। बाढ़ीका कारण विभिन्न आयोजनाका सुरुङमा करिब 600 जना फँसेको अनुमान छ। चिलिमी, अपर त्रिशुली 1 र लाङटाङ जलविद्युत आयोजनामा उद्धार शुरू भएको छ। चिलिमीमा फँसेका 6 जना मध्ये 2 जनाको शव बाहिर निकालिएको छ। अपर त्रिशुली 1मा करिब 4 जना सुरुङभित्र फँसेको हुन सक्ने आयोजनाले जनाएको छ। भारतीय 11 सदस्यीय प्राविधिक टोली र 22 सदस्यीय सेनाको टोली उद्धारमा खटिएका छन्। चीनले पनि सुरुङ उद्धारमा विशेषज्ञ टोली परिचालन गरेको छ। दक्षिण कोरियाको टोली नेपाल आइपुगे पनि फिल्डमा खटिन भने बाँकी छ। बेलायत र अस्ट्रेलियाले पनि उद्धारकर्ता पठाउने प्रस्ताव गरे पनि अनुमति नपाएको स्रोतले बताएको छ। उद्धारमा भएको ढिलाइप्रति विज्ञहरूले चिन्ता व्यक्त गर्दै नेपालसँग सुरुङ उद्धारका लागि आवश्यक सिप क्षमता र उपकरण सीमित रहेको समेत बताएका छन्।
0: यसैबीच आज केही देशका विभिन्न स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको र यसैका कारण साधारणतया बादल लागेको विभागले बताएको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज पनि देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा आज पानी पर्नेछ। मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पानी पनि मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। देशका पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने भएका कारण सावधानी अपनाउने महाशाखाले भनेको छ।
6: भोटेकोशी हिमबारीमा परि मृत्यु भएकाको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखे जमीन मुनि सुरक्षित

0: स्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई व्यवहारसी मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको हो। कतिपय शव सफल अवस्थामा नरहेका केही कुहिन थालेको र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले पनि कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले प्रत्येक शवको तस्वीर हुलिया शरीरमा रहेका विभिन्न चिन्ह फरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्रका लागि गर्न लागि बताउनु भएको छ। यसैबीच उहाँले शव फेला परेको स्थान अवस्था र छुट्टै कोड नम्बर समेत उल्लेख राखिने भएकाले वर्षौंपछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने समेत बताउनुभयो।
1: यसैबीच त्रिशुली 3 आयोजनाको सुरुङमा फँसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले 24 घण्टा नै काम गरिरहेको सरकारले बताएको छ। फिल्डमै भएको एउटा स्रोतका अनुसार सुरुङ फेला परे पनि त्यसभित्र गएर उद्धार गर्न सक्ने बाटो बनाउन रातभरि नै खन्ने कामलाई निरन्तरता दिएको छ। 3 दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले केवल एक्सेस टनेल फेला पारेको थियो। त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फँसेका मानिसहरूको संकेत लिने प्रयास गरे पनि हालसम्म कुनै संकेतहरू प्राप्त नभएको सुरक्षा स्रोतले बताएको छ। यस्तो अवस्थामा उद्धार टोलीले रातभर कामलाई निरन्तरता दिएको हो। राति सुरुङ खन्ने कामसँगै भेन्टिलेशन र अक्सिजन टनेलभित्र पठाउने काम समानान्तर रूपमा अगाडि बढ़ेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
0: यता रसुवामा आएको बाढ़ीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। भाद्र 10 गते बिहान बाढ़ी आए लगत्तै श्री नयाँ गोरखगणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्यलाई जारी राखेको हो। खोज तथा उद्धार कार्यका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको गोलाघाट दिव्यपुरी र जगीपुर लगायतका विभिन्न स्थानबाट हालसम्म 70 वटा शव फेला परिसकेको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत बुझाइसकिएको छ। बाढ़ीका कारण नारायणी नदीमा बगाएर ल्याएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदी किनारमा निरन्तर रूपमा खोज तथा उद्धारमा खटिएको समेत बताएको छ।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधि गर्ने समयावधि थपेको छ। पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ भन्दै सदस्यता अद्यावधि गर्ने समय 2083 भदौ 15 देखि 19 गतेसम्मका लागि थप गरिएको नेपाली कांग्रेसको भनाइ छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको सांगठनिक प्रक्रियाबाट केही पनि साथीहरू वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताउनुभयो। कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन साझा यात्रामा कोही पनि साथीहरू नछुटुन् भन्ने उद्देश्य आफूहरू रहेको उहाँले उल्लेख गर्नुभयो। महामन्त्री पौडेलले सदस्यता अद्यावधि गर्न छुटेका सबै नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्रै आफ्नो क्रियाशील सदस्यता अद्यावधि गरी सांगठनिक महाअभियानमा जोड़िन पनि आह्वान गर्नुभयो।
0: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा 14 शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहवाज शरीफले 8 अधिकारीलाई निलम्बन गरी उनीहरूलाई फौजदारी कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीद्वारा गठित 4 सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार बुधबार बिहान 6:30 बजे करिब 2 मिनटमै आगलागी भएको थियो। अस्पतालको निगरानीमा रहेका 15 शिशुमध्ये 1 नर्सले 1 जनालाई मात्र उद्धार गर्न सक्नु भएको छ। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशकदेखि नवजात शिशु विभागका प्रमुख तथा इस्लामाबादको आपतकालीन सेवाका महानिर्देशक लगायतका अधिकारीहरू रहेको बताइएको छ। आइसल्याण्डका जनताले यसलाई युरोपेली संघ युएमा संलग्न नगराउने पक्षमा मतदान गरेका छन्। सरकारी प्रशासक आरयूभीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार मतदाताले सरकारले युए सदस्यका लागि वार्ता पुनः शुरू गर्न गरेको प्रयास अस्वीकार गर्ने निर्णय समेत गरेको बताएका हुन्। यसैबीच भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्वपूर्ण पहुँच दिए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रण र सार्वभौमता कायम राख्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व इतिहासमै सबैभन्दा ठूलो तेल सम्झौता भनेको उक्त सम्झौता अन्तर्गत भेनेजुएलाको 65 अर्ब ब्यारल प्रमाणित तेल भण्डारणमा अमेरिकाको बहुमत निर्णय रहने समेत बताइएको हो।
1: साझा खबरमा अब खेलकुदको खबर। एसटीसी प्रिमियर लीग अन्तर्गत तेस्रो संस्करणको एसटीसी प्रिमियर कपमा मलेसियामा शुरू भएको छ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्य सहित मैदानमा उत्रिने नेपाली टोलीले जनाएको छ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। समूह चरणमा नेपालले भदौ 15 गते बहराइनसँग आज खेल्दैछ। खेल मलेसियाको बांगी स्थित वाईएसडी यूकेएम क्रिकेट मैदानमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। र नेपाली क्रिकेट लगायतका अरू खेलका खेलाड़ीहरूले रसुवा बाढ़ीको प्रभावितको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउने क्रम बढ़दै गएको छ। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा रमयासर्स र मधेस वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले लीगको खेल तालिका हिजो सार्वजनिक गरेको हो। भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा कभर हलमा हुने लीगको पहिलो दिन 2 खेल हुनेछन्। बाढ़ीपछिको पुनर्निर्माण र उद्धारमा युवाहरूको सहभागिता र आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब विपदमा युवाको परिचालनको कुरा। यही भदौ 10 गतिको रसुवा बाढ़ी जनधनको ठूलो क्षतिको एकिङ हुन सकिरहेको छैन। बाढ़ी पछिको पुननिर्माण र प्रतिकारीमा युवाको सहभागिता र भूमिकाका बारेमा ऱ्यापिड रेस्पोन्स टीमका संयोजक विदेश अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
5: जति आशाहरू भयो त्यो हुँदाखेरि सर्टेन मान्छेहरू आउने एउटा क्षणिकको कुराहरू भयो। थोरै यसलाई चाहिँ अलिकति सस्टेनेबल तरिकाले 15 डेज 20 डेज एउटा युथ वर्क क्याम्प भने जस्तो रिलेटेडको एउटा क्याम्पलाई चाहिँ हामीले टार्गेटेड गरेर लगभग तपाईँको 200+ चाहिँ युथलाई चाहिँ मोबिलाइज गर्ने हाम्रो चाहना छ।
6: अहिले चाहिँ कतिजना आउनुहुन्छ तपाईँहरूको ग्रुपमा?
5: अहिले चाहिँ हामी 10-15 पिपल छौँ र स्पेसली हामीले अहिले कल फर भोलिन्टियरमा चाहिँ हामीले मगाइसकेका छौँ र भोलिबाटै हाम्रो चाहिँ यता हाम्रो सर्टेन स्काउटको टिमसँग चाहिँ कोलाबरेट गरेर हामी लगभग 50+ चाहिँ युथहरूलाई अझै मोबिलाइज गर्ने।
6: नेपाल राप्ट अर्थात् ऱ्यापिड एक्सन टिम, यो चाहिँ कहिलेबाट सुरु गर्नुभयो? तपाईँले किन सुरु गर्नुभएको?
5: यो 2018-19 चाहिँ स्पेसली जब कोभिडको बेला महामारीको बेलामा चाहिँ युथहरूको चाहिँ नेटवर्कलाई चाहिँ एउटा म्यानेजमेन्ट तरिकाले यो नेपाल ऱ्यापिड एक्सन टिम चाहिँ खडा हुनुपर्छ, जसले चाहिँ आएका समस्याहरूलाई एज अ युथ फोर्स चाहिँ समाधान गर्ने भन्ने विषयमा थियो। र त्यो बेला चाहिँ हामीले मास्कहरूदेखि लिएर जस्तै मेडिकल सप्लाइजहरू सप्लिमेन्ट्सहरू चाहिँ हामीले म्यासिभ युजमा चाहिँ म्यासिभमा चाहिँ हामीले प्रोभाइड गरेका थियौँ।
6: त्यो चाहिँ कसैको सहयोग लिएर गर्नुहुन्छ कि तपाईँहरू आफैले भोलिन्टियर कि कसरी, त्यो चाहिँ आर्थिक रूपमा आर्थिकको कुरा छ नि त, जोडियो नि त, व्यवस्थापन कसरी गरिरहनु भएको थियो?
5: यसमा यस्तो छ, हामीले हजुर अध्यक्षका अनिश्री भन्नुपर्दाखेरि हामी फर्स्ट अफ अल त हामी टिम मेम्बर्सबाट एउटा कलेक्टिभ इफोर्टमा जान्छौँ र अलिकति काम पनि म्यासिभ हुँदै गर्दाखेरि त्यो धेरै आफ्नो खर्चले नभ्याएको खण्डमा चाहिँ हामी फरेन आइएनजिओजहरूसँग चाहिँ हामी कोलाबोरेसन गर्छौँ, उहाँहरूसँग सर्टेन एउटा चाहिँ टपिक रिलेटेड चाहिँ के काम गर्ने त्यो अनुसार चाहिँ हामी फन्डिङ पनि लिन्छौँ।
6: अहिले अब यहाँ भदौ 10 बजे बाढी गइसकेपछि तपाईँहरू अहिले देवीघाटमा हुनुहुन्छ, यहाँ चाहिँ कहिले आउनुभयो, कसरी काम गरिरहनु भएको छ?
5: यहाँ यस्तो छ, हामी ठ्याक्क फ्लड गएको भदौ 10 गते भनेपछि हामी 10 गते चाहिँ हामी टिमहरू बस्यौँ एज अ काठमाडौँ भ्यालीमा, हामी टिमहरू बसेर चाहिँ हामी कसरी जान सक्ने भन्ने एउटा छलफलमा बटायौँ र 10 गते नै आउने कन्डिसन पनि थिएन, आउन त आए अरू साथीहरू आउनुभयो तर हामी आउने कन्डिसन थिएन, त्यो हुँदै गर्दाखेरि हामी 11-12 को बेलुकादेखि चाहिँ हामी वर्कआउटमा लाग्ने थाल्यौँ र हिजो पनि हामी एन्डेडको साथीहरू लगायत अरू टिमहरू हिजो आएर हामी लगभग खानासाना खाएर यहीँ हाम्रो चाहिँ स्कुलमा चाहिँ हामी अलमोस्ट तपाईँको 11-11:30 बजी यहाँबाट फर्केका हौँ भ्यालीमा र फेरि आज पनि रिटर्न भएका छौँ।
6: यहाँ आइसकेपछि के देख्नुभयो?
5: होइन अब यो त तपाईँको यो क्षति भनेको अहिले सस्टेनेबल देखि के यो छेडेको होइन, यसले चाहिँ तपाईँको मलाई जहाँसम्म लाग्छ यो धेरै नै लामो समयसम्म यसले इफेक्ट गर्छ, त्यो इफेक्टलाई चाहिँ एज अ सरकार निकायबाट एनजिओ सेक्टरबाट कताबाट हुन्छ त्यो एउटा चाहिँ नीति नै तपाईँको चाहिँ यहाँनिर युथलाई मोबिलाइज गरेर यो सस्टेनेबल तरिकाले यसलाई चाहिँ यो प्रब्लम सल्भ गर्नुपर्छ जस्तो लाग्छ।
6: तपाईँहरू यहाँनिर खबर सुनिसकेपछि यहाँ आउनुभयो नि, त्यति बेला देखेको दृश्य चाहिँ के थियो?
5: देखेको दृश्य त सर्वप्रथम तपाईँलाई भन्नुपर्दाखेरि त्यो लाइन बस्दै गर्दाको जुन हामी खाना वितरणमा थियौँ, लाइन बस्दै गर्दाखेरिको चाहिँ त्यो आँखामा पीडा जुन यहाँको चाहिँ जनताको एउटा जुन त्यो आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकार निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
1: हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: रसुवा बारीको पुननिर्माणमा 20 लाख अमेरिकी डलर दिने चीनको घोषणा, अन्तर्राष्ट्रिय उद्धार पनि परिचालन, बाढ़ीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 लाखको सुन बरामद,
1: त्रिशुली 3A घण्टा नै उद्धार, रसुवा र नुवाकोटमा 26 आश्रय स्थल र राहत वितरण केन्द्र, बाढ़ीपछिको उद्धार र राहतमा युवाहरूको सक्रिय सहभागिता,
0: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यून चापीय रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना,
1: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु, 8 अधिकारी निलम्बित, अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी,
0: र एसएससी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य, खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, रसुवा बाढ़ीको दुखद कहर छ, तर यही मेसो पारेर कतिपय कन्टेन्ट क्रिएटर भनेका व्यक्तिहरूले संवेदनाहीन तरिकाबाट प्रस्तुति गरिराखेका भनेर विभिन्न टीका टिप्पणी र आलोचना पनि सामाजिक सञ्जालमा भइरहेको छ। यहाँ एउटा बाढ़ीले तहस नहस भएको स्थान जस्तो देखिन्छ र त्यहाँ 2 जना व्यक्तिहरू छन्, 1 जना व्यक्तिको हातमा क्यामेरा छ भने क्यामेराको नजिकै रहेका अर्को 1 जना व्यक्ति पनि छन्। ती दुई बीचको संवाद चलिराखेको छ। माथि यस्तो लेखेको छ, माटो मुनि गाडिएको सबै जुम गरी गरी चलिभए अर्को बाढ़ी नआउन्जेल खान पुग्ने डलर झार्नुपर्छ होला नि त।
0: हस्त प्राविधिक साथी सुनिल राज भारत, रवि धितललाई धन्यवाद, अहिलेलाई लिल प्रकाशन, सुशीला श्रेष्ठ अनि सन्तोष सन्दर्भ पनि विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: त्यो पनि होइन, यो पनि होइन।

0: ले बैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दा नि बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र फुलाइन।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ सुन्नुहोस्।
1: पाखरीवास एफएम समय सूचक। यो पाखरीवास एफएम को समय हो, अहिले बिहानको 7 बज्यो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz खातबारी 3 झरीथुम्का संखुवा सभा
2: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले बिहानको 8 बज्यो
3: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
4: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चार लिङलिङ बजार
3: प्रोप्राइटर खर्ग विश्वकर्मा
5: सम्पर्क नम्बर 98 4 23 65 82
4: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झन होस् प्रोप्राइटर अर्जुन शंकर
6: फोन नम्बर 98 11 33 96 97

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बोक्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 98443 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार। सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: तपाईँलाई तयार सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यस्तो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान भुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ। सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 9804058989। मिसन टेडेन सप्लायर्स
1: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खातारी तीन मङ्गला देवी थान सुमन्त्रक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029560553।
2: पाखीबास एफएम समय सूचना। यो पाखीबास एफएम को समय हो, अहिले बिहानको 9 बज्यो।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइलागाको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले बिहानको 10 बजे सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखरीवास 104 MHz शङ्खुवा सभा
2: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर 0 चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
2: प्रोप्राइटर खर्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
5: फोन नम्बर 98 11 33 96 97

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, हातबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 9852555079 संखुवा सभा, जुनिता राई 9852773376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 9843445019 र 9814361188 मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
4: हाते च्याप्टर
3: कुटानी पिसानी मिल
4: चोकर बनाउने मिल
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
4: घाँस काट्ने मेसिन
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार
1: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभुकले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केवरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520581।
0: सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म

0: ठेक्का त ट्याक्रा मिले नि, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग लगानी गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातारी तीन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525 51753 र 029560553।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, सङ्खुवा सभा।
2: के को अवरोध हो यो बाटो बाटो? फेरि
3: बाटो छेक्नै पर्ने भो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
3: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
2: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिनी तामाङ, सम्पर्क नम्बर 98 40 58 89। मिसन्टेरियन सप्लायर्स,
2: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
0: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
0: जग्गाको नापी नक्सा,
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुण थान, सङ्खुवा सभा।

0: प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खालपरी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 98420 46 156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना।
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
5: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
3: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
5: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
3: बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
5: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
3: निमित्त प्रमुख प्रशासकीय अधिकृत खातबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।
6: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।
7: पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएम को समय हो, अहिले बिहानको 11 बजे।
6: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz, खातबारी 3 झरीथुम्का सङ्खुवा सभा।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 11 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का सङ्खुवा सभा

0: तँबाट एउटा काम पनि हुन सकेन, आखिरमा मै आउनु पर्यो। सबै मिलाएर भोलि यसलाई एक्सपोर्ट गर्नुपर्छ।
1: लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
1: पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएम को समय हो।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइस संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागज प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
1: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ
2: पकुवा सभा,
1: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
2: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित दुई बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
4: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
3: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
3: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
2: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
1: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
3: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
2: www.pmampsankhuwasabha.gov.np
3: बाट प्राप्त गर्न सकिनेछ।
4: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
3: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 संखुवा सभा र 029420049, 98207773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
4: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
4: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
4: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
4: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
2: खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानेभन्ज्याङ, संखुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्थलिक जातिका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ सम्पर्क नम्बर 0 29 570 292 98 4 23 45 019 र 98 14 36 51 88 मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा
5: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
7: हाते ट्र्याक्टर
6: कुटानी पिसानी मिल
7: चोकर बनाउने मिल
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
7: घाँस काट्ने मेसिन
6: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
7: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्
6: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार
1: सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादरी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवार सभा।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खादबारी नगरपालिका कार्यालयको सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
1: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने,
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने,
1: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने,
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने,
1: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने,
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खादबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
4: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बुढाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल।

0: कञ्चनपुर छ चैनपुर बजार त्रिचौक प्रभागेर पदम रसाइली ममता रसाइली सम्पर्क 9861237744 र 9153877775।
1: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मोकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
2: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
1: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
2: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 संखुवा सभा, 0294200049 भोजपुर,
0: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।
3: के को अवरोध हो यो बाटो बाटो फेरि
4: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
5: निकिता किराना पसल नै किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
5: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
4: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
5: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444760।
3: निकिता किराना पसल तुम्ले घर गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
6: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 98040958099 मिसन टेरेन सप्लायर्स
3: हातबारी 9 तुमलिङ 4 सङ्खुवा सभा

0: सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
2: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन्स जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी 3 मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98520-51753 र 029560553।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: अगाडि किन रोक्नु भएको छ लै? ओके पुछ
1: भयो।
0: रोलिङ

Doctor, doctor. Coming for the awakening.

नमस्कार, गीत संगीत को महा चौतारी तिनचुरे अडियो भिडियो इलेक्ट्रोनिक्स एन्ड भेराइटी सेन्टर बसन्तपुर बजारमा अवश्य पाल्नुहोला। हाम्रा सेवाहरू आकर्षक मोडलका मोबाइल सेटहरू सुपथ मूल्यमा पाइनुका साथै मनै शीतल हुने गीतहरू मेमोरीमा भरिन्छ।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नु।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो
0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98423 65082
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98113396 97
4: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभा
4: जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी
5: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
6: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास
7: लचित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी
6: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
6: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने
5: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50%
6: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
5: www.pmampfankhuwasabha.gov.np
6: बाट प्राप्त गर्न सकिनेछ
7: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
6: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
5: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520558079 संखुवा सभा र 029420049 98207376 भोजपुर स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभा
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू:
7: नेपाली नागरिकताको प्रमाण पत्र,
2: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
7: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
2: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
7: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
2: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
4: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ संखुवा सभा।
8: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
9: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोर्नी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।
10: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खादबारी नगरपालिका कार्यालयको सूचना।
11: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
7: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने, यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
2: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
7: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
2: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त, असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
7: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
2: निमित्त प्रमुख प्रशासकीय अधिकृत खादबारी नगरपालिका कार्यालय संखुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601141 र 0295603041। सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
7: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: साथमा ल्याउनु पर्ने कागजातहरू:
7: नेपाली नागरिकताको प्रमाणपत्र,
10: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
7: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
2: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
7: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
2: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
7: जग्गाको नापी नक्सा,
2: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
7: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
10: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान संखुवा सभा।
12: स्मार्ट मान्छे स्मार्ट तरिका, प्रभु बैंकको मोबाइल ब्याङ्क। शुभम, असली ओपीसी सिमेन्ट सिन्स 2003। डिश होम फाइबर नेट, एक सही कनेक्शन। छिटो सजिलो र विश्वासिलो, यस्तो हातमै पैसा दियो जस्तो।
13: प्रभु मनी ट्रान्सफर, प्रभुकै इच्छा।
14: बेरोजगारीलाई हराउ, देशलाई जिताउ।
15: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध। 49 बागलुङ ज्वेलर्स, न्यू रोड, काठमाडौँ।
16: ल बाबु, हजुरकै हाड भरोसामा फुलमाया आएकी छ। गाउँको मान्छे ठाउँमा हुनुहुन्छ, ठाउँको मान्छे गतिलो हुन्न भन्छन्। भर्खरकी फूल जस्तै छ फुलमाया, बाटो बिराउले, दिशा देखाउन है बाबु, धर्मै लाग्ला।
17: हुन्छ हुन्छ, पिर नगर्नु, म छु।
18: दाई यहाँ बस्नुहुन्छ र?
17: बस बस, हामीलाई त बानी भइसक्यो। यहीँबाट गाडी लाग्छ, गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ। मैले सालसँग कुरा गरिसकेको छु, मान्छे राम्ररी छ भन्दै छु। काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ। किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके, तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ। 5-7 दिनमा सबै सेटल हुन्छ।
18: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई?
17: चलिन्छ, कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न। देख्यो, ठाउँ पाइयो सर। हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको, र त एक दिन चलाउँला भन्ने छ। पिर नगर, म छु।

0: नाम?
1: सकम्बरी.
0: सकम्बरी?
1: हजुर. तपाईँको नि?
0: सूर्यवीर.
1: सूर्यवीर?
0: जोसुपार, बाइ द वे आम देव.
1: डिरेक्टर,
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु.
1: अनि डिनर चाहिँ गर्नुहुन्न?
0: आर्ट्स मोड लाइक्स.

0: लाजाकेल चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि कतिन्जेल यो दलदलमा गालामा रस थन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने हो
1: यस्तो मान्छे कस्तो मान्छे दाइ के फरक छ र तपाईँ र ती मान्छेहरूमा फरक छ र फरक छ र यता हेर्नुहोस् फरक छ र दाई तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो सहयोग गर्नुभयो सस्तोमा पर्नुभयो उनीहरूले मेरो अभावको फाइदा उठाए मूल्य तिरे महँगोमा परे यही हो फरक तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो एउटा राम्रो कलाकार बनौँला नाम कमाउँला दाम कमाउँला घर परिवार हेरौँला बहिनीहरू पढाउँला भनेर आयो कि होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने इज्जतै फाल्ने भाप लाग्ला भाप लाग्ला
1: कहाँ लेखेको छ र दाइ इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ तपाईँहरूको चाहिँ इज्जत जाँदैन पाप लाग्दैन पाप लाग्छ भने हामी सबैलाई लाग्छ मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।
3: धनझुलेको राम्रो हजुर आकाश खुलेको, धनझुलेको राम्रो हजुर

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842447462
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804458990 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा
4: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरूरी सूचना
5: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ
4: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
5: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 9852058129 वडा सचिव उपेन्द्र भट्ट 9852004006

0: सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
1: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खादबारी 3 मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525 51753 र 029560553।

0: ¡Mucha masa, King! ¡Oh, masa, King!
1: ¿Qué?
0: ¿Qué? ¿Gari no hay saca?

0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाथ्रीबाज खादबारी तीन धरेथुमका संखुवा सभा
1: पाथ्रीबाज एफएम समय सूचना यो पाथ्रीबाज एफएमको समय हो अहिले साँझ 6 बज्यो
2: आस्था सुनचादी गहना पसल पाँच
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on the Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवनको सूचना
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त
8: भयो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
10: ए भति त एकाएक शाकाहारी भइसे कमजोर होला है कमजोर
11: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
10: जे पाए त्यही खालास अनि रोगले समात्ला
11: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
9: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
12: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
10: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर
14: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं तिर्सुली 3B को सुरुङमा नेपाली सेनाको उद्धार कार्य जारी सम्बन्धी खबरबाट रसुवाको बटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटको माथिल्लो तिर्सुली 3B को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ नेपाल सरकारको अनुमतिमा भदौ 13 गते सिनिया उद्धार टोली आफै निजी हेलिकप्टर लिएर नुवाकोटको तिर्सुली पुगेको थियो उक्त टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो तिर्सुली 3B को सुरुङ क्षेत्र पुगेको हो लगत्तै यो टोलीले माथिल्लो तिर्सुली 3B को सुरुङ क्षेत्रमा रेकी गरेको थियो सिनिया उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा पनि रेकी गरेको थियो त्यसपछि दुवै जल विद्युत आयोजनाको रेकी पश्चात उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो भदौ 14 गते भने सोचिनिया टोली रसुवाको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो यता सोही दिन त्रिशुली 3B भने नेपाली सेनाको भैरवनाथ गणका 15 जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्वारा खोज तथा उद्धारको प्रयास शुरू भएको थियो आज बिहान 9 बजेतिर नेपाली सेनाको भैरवनाथगढ़का 16 जना थपिएर सुरुङ क्षेत्रमा खन्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ सो सुरुङमा मानिसहरू फँसेको आशंका गरिएको छ यता रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाको टोली बिहान फर्किएको थियो सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ सुरुङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो उक्त संख्याको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म पुगेर ड्रोन समेत हवाई उडान खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै नेपाली सेनाको टोली त्यहाँबाट आज रसुवाको धुन्चे फर्किएको थियो
15: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढ़ीका कारण बेपत्ताको यकिन तथ्याङ्क नरहेको जनाएको छ प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताउनुभयो। उहाँले हाल स्थानीय तह जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी नेपाली सेना सशस्त्र प्रहरी राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजना लगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार आज बिहान 9 बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरण अनुसार 4202 जना बेपत्ता छन्। महतका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घरभर हुन सक्नेछ। भोटेकोशीको भीषण बाढ़ीमा परि बेपत्ता व्यक्ति मध्ये हालसम्म 919 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। यस्तै सम्पर्कविहीनमा नेपाल प्रहरीका 25 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरी बल नेपालका 13 जना, भन्सार कार्यालयका 15 जना, अध्यागमन कार्यालयका 3 जना, रसुवाका 865 जना, नुवाकोटका 1558 जना, जलविद्युत आयोजनाका 933 जना, मकवानपुरका 65 जना छन्। विदेशी नागरिक 592 जना, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली 127 जना, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना र क्वारेन्टाइन कार्यालयका 3 जना पनि अहिलेसम्म सम्पर्कविहीन छन्। नेपाल प्रहरीले भुटेकोशी बाढ़ीका कारण सम्पर्क विहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन आग्रह पनि गरेको छ। बाढ़ीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो। बाढ़ी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्त मध्ये बाबु आमा छोरा वा छोरीलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ। नेपालमा रहेका आफन्तले ताजा रगतको नमूना फ्रेस ब्लड उपलब्ध गराउन 2 प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज स्थित प्याथोलोजी नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। त्यस्तै विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनु पर्नेछ। त्यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ। प्रहरीका अनुसार डीएनए प्रोफाइल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, पासपोर्ट वा परिचय पत्रको विवरण, बेपत्ता व्यक्तिको मिति र स्थान, आधिकारिक फोरेन्सिक ल्याबबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट तथा डीएनए नमूना दिने व्यक्ति र बेपत्ता व्यक्ति बीचको नाता खुल्ने विवरण समावेश गर्नुपर्नेछ।
14: नेपालले बाढ़ी पीड़ितको पहिचानका लागि सिंगापुरसँग सहयोग माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा पीड़ित पहिचानका लागि प्राविधिक सहयोग माग गरेको हो। अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरणका लागि पनि अनुरोध गरिएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरेको मन्त्रालयले जनाएको छ।
16: यो सहयोग के चाहिएको भन्ने विषयमा त हाम्रो गभर्मेन्टको धारणा स्पष्ट नै छ। हामीलाई रेस्क्यूको लागि, रेस्क्यूमा काम लाग्ने खालको, जस्तो अब टनेललाई खुलाउनको लागि टनेल रेस्क्यू टिमको आवश्यकता, त्यस्तै त्यो पुरिएका बडीहरूलाई पत्ता लगाउनको लागि लाइडार टेक्नोलोजी लगायतका अरू प्राविधिक सहयोगहरू, त्यस्तै भेटिएका बडीहरूलाई हामीले लामो समय राख्नको लागि हामीलाई फ्रिजर्सहरूको आवश्यकता पर्ने भएको हुनाले फ्रिजर्सहरू, कति फ्रिजर्सहरू त आइ पनि सकेका छन् र कति बाटोमा छन् होइन, अनि त्यस्तै अन्य खालको जस्तो डेड बडीजहरूको डीएनए अनालिसिस गर्ने फोरेन्सिक टाइपको सपोर्ट र त्योसँग सम्बन्धित इक्विपमेन्ट्सहरू, सामानहरू, किट्सहरू, यो खालको।
15: अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिनुभएको छ। जनताले विश्वास गरेर हालेको पैसाको पूर्ण सदुपयोग हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। आज आयोजित एक छलफल कार्यक्रममा अर्थमन्त्री डाक्टर वागेले प्रक्रियालाई धेरै प्रशासनिकीकरण गर्दा ढिलाइ भइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ। हामीसँग कार्यविधि छ, संयन्त्र छ, कानूनले नमिल्ने गर्न मिलेन, मिल्ने कुरामा छिटो गरौं, मेयरबाट सीडीओबाट त्यसलाई औपचारिकता दिने काम गर्दै गर्नुहोला, पैसा चाहिँ पठाइहालौं। जनतामा राहत कोषमा पैसा थुप्रिएको तर प्रभावित क्षेत्रमा पुग्न नसकेको धारणा बनिरहेको उहाँले बताउनुभयो। पब्लिक पर्फर्मेन्स के छ भने राहत कोषमा पैसा थुप्रिएको छ, त्यहाँ पैसा भएन भन्ने छ। हामीले अर्थको संयन्त्रबाट पठाइसकेका छौं। यसलाई उद्धार कोषबाटै पठाउँदा राम्रो सन्देश जान्छ, सरकारले दुरूपयोग गर्दैन र हाम्रो पैसा सम्बन्धित ठाउँमा जान्छ भनेर पैसा ओरिएको छ, त्यसैले यसमा ढिलाइ नगरौं, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले पैसा निकासाको विषयमा आजै काम गर्न मुख्य सचिवलाई निर्देशन पनि दिनुभएको छ।
14: विश्व खाद्य कार्यक्रम WFPबाट प्राप्त 29 टन 36 टन खाद्य सामग्री बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। सो खाद्यान्न सवारी साधन मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। विपदबाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो। कृषि मन्त्री चौधरीले सरकारले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य आवश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको बताउनु भएको हो।
15: भुटेपछि बारीले सरकारको चौतर्फी आलोचना हुन थालेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको दौड़धूप शुरू भएको छ। दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएका सभापति लामिछानेले केही बेर अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्नुभएको हो। भुटेपछि बाढ़ी प्रभावितले खोज तथा उद्धारमा सरकारको आलोचना गरेपछि लामिछानेको दौड़धूप शुरू भएको छ। राष्ट्रपति पौडेललाई सभापति लामिछानेले भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे ब्रिफिङ गराउनु भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सभापति लामिछानेले यसबारे राष्ट्रपतिलाई पनि ब्रिफिङ गर्नुभएको लामिछानेको सचिवालयले जनाएको छ।
14: भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा लगायतका स्थानमा अबको केही दिन वर्षा हुने सम्भावना रहेकाले सतर्क रहेर उद्धारमा खटिन जल तथा मौसम विज्ञान विभागले अपील गरेको छ। बाढ़ीले अस्तव्यस्त बनेका रसुवा, नुवाकोट, धादिङ र गोर्खा क्षेत्रका पहाड़ी र हिमाली भेगका केही स्थानमा अब मध्यमदेखि भारी वर्षाको सम्भावना केही दिन रहेको विभागले भन्दै सचेत गराइरहेको छ। मौसमविद हरिप्रसाद दालका अनुसार ती क्षेत्रसँगै लाङटाङ, सिन्धुपाल्चोक, गोर्खाका माथिल्लो हिमाली भेगमा केही स्थानमा वर्षाको सम्भावना छ। उहाँले भन्नुभएको छ, बाढ़ी आएकै स्थानमा आकस्मिक बहाव आउन सक्छ। तल्लो तटीय क्षेत्रका बासिन्दा र उद्धारकर्मीले मौसमी पूर्व सूचनालाई निरन्तर पछ्याउनु पर्ने देखिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: लिएर नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भोटेको सिंहबारीमा 544 मालवाहक तथा सार्वजनिक सवारी क्षतिग्रस्त भए हुनका साथै करिब 501 मजदूर सम्पर्कविहीन भएको प्रारम्भिक तथ्याङ्क निकालिएको छ। नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार अहिलेसम्म 1 मृत्यु भएको पुष्टि भएको छ भने 17 श्रमिक सम्पर्कमा आएका छन्। करिब 563 श्रमिक प्रभावित भएको राईले बताउनु भएको छ। हाम्रा सदस्यको विवरणको आधारमा पारिवारिक रूपसम्म पुगेर संकलन गरेको डाटा हो। खोज उद्धारका लागि हाम्रो टीम परिचालित छ तर प्रगति देखिएको छैन उहाँको भनाइ छ। यो संख्या अझै बढ़न सक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सम्पर्कविहीन श्रमिकको खोजी प्रभावित परिवारलाई तत्काल राहत क्षति तथा प्रभावित श्रमिकको यथार्थ अभिलेख संकलन दीर्घकालीन पुनर्स्थापना लगायतको विषयमा जोड़ दिएका छन्। युनिट्राफका अध्यक्ष सुमन प्रसाद पराजुलीले पर्यटन क्षेत्रमा काम गरिरहेका आफ्ना 93 सदस्य सम्पर्कविहीन रहेको जानकारी गराउनु भएको छ।
3: एलपी ग्यासका ठूला बुलेट कार्टुन भित्रन नसक्ने स्थिति सिर्जना भएपछि सम्भावित अभावलाई ध्यानमा राख्दै वैकल्पिक आपूर्ति व्यवस्थाको तयारी अगाडि बढ़ाइएको छ। उद्योग मन्त्रालयले काठमाण्डमा ग्यास आपूर्ति कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा गृह कार्य शुरू गरेको हो। धादिङको कृष्ण भीरमा सड़क भाँसिएपछि ग्यास बुलेटहरू ग्यास बोकेर काठमाण्ड आउन तत्कालका लागि सम्भव देखिएको छैन। हाल उपत्यका भित्र संचालित ग्यास उद्योगहरूमा सिधै बुलेट ल्याएर ग्यास अपलोड गर्न सक्ने अवस्था छैन। त्यसैले अब उपत्यका बाहिरै रहेका विभिन्न भण्डारण तथा रिफिलिङ प्लान्टहरूमा सिलिण्डर भरेर काठमाडौँ ल्याउने रणनीति तय गरिएको उद्योग मन्त्रालयले जनाएको छ। आपूर्ति व्यवस्थालाई निरन्तरता दिन र बजारमा ग्यासको हाहाकार हुन नदिनका लागि नेपाल आय निगम तथा ग्यास उद्योगीहरूबीच कुन ब्रान्डको ग्यास कहाँ भर्न सकिन्छ भन्ने विषयमा केही दिनदेखि छलफल भइरहेको एक ग्यास उद्योगीले बताएका छन्। काठमाडौँका लागि तोकिएका ग्यास कम्पनीहरूले देशका विभिन्न भागमा रहेका अन्य स्थापित उद्योगका प्लान्टहरू प्रयोग गर्नेछन्। नेपाल आयल निगम स्रोतले तयार गरेको तथ्याङ्क अनुसार एभरेस्ट र सुगम ग्यासले मकवानपुरमा रहेका प्लान्टमा ग्यास भर्नेछन्। त्यसै गरी नेपाल ग्यासले चितवनमा रहेको गण्डकी ग्यास र धनुषामा रहेको नारायणी ग्यासको प्लान्ट प्रयोग गरी सिलिण्डर भर्ने तयारी गरेको छ। एचपी ग्यासको हकमा पनि नेपाल ग्यासकै नारायणी र गण्डकी प्लान्ट मार्फत ग्यास रिफिलिङ गरिनेछ।
2: नेपाली कांग्रेसका सभापति गगन थापा बाढ़ी प्रभावित क्षेत्र पुग्नु भएको छ। उहाँ आज बाढ़ी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुग्नु भएको हो। विदुर नगरपालिका 3 एक व्यक्तिले सभापति थापासँग बाढ़ीमा परेर सम्पर्कविहीन भएकाको उद्धारमा ढिलाइ भइरहेको गुनासो गर्नुभएको छ। ती व्यक्तिले आफ्ना आफन्त बाढ़ीमा बेपत्ता भएको सुरुङमा थुनेको गुनासो गर्नुभएको छ। सभापति थापाले त्रिशुली अस्पताल होल्डिङ सेन्टर त्रिशुली बजार देवीघाट पारी रटभुवेश्वरी पावर हाउस तुप्सेसम्म पुगेर बाढ़ी पीड़ितको गुनासो सुन्नु भएको छ। उहाँ दर्शनटार पिपलडाँडा कुमलटार कोलोनी लगायत ठाउँमा पुगेको सँगै टोलीमा रहेका कंग्रेस विजय ढुंगानाले जानकारी दिनुभएको छ।
3: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढ़ी पहिरो र डुबान पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। आज ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले यो जानकारी दिनुभएको हो। यो अवसरमा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट 10,10,00,000 गरी जम्मा 20,00,000 रूपियाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो। उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा 1,20,00,000 रूपियाँ संकलन गर्ने बताउनु भएको छ। राहत वितरणको मोरालिटी बारे अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ हुनुभन्दा पीड़ितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था हुनुपर्नेमा जोड़ दिनुभएको छ।
2: संसद बैठक आह्वानका लागि प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक भोलि बस्ने भएको छ। आज कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले भोलि नै कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएर संसद बैठक सञ्चालनको टुङ्गो लगाउने बताउनु भएको छ। सदन विपदका कारण केही दिन स्थगित गरिएको भए पनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताउनु भएको छ। जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्शको बैठक पश्चात संसद आह्वान गरिने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो। विपद व्यवस्थापन, राहत वितरण हुन र वास्तविक पीड़ितलाई राज्य भएको अनुभूति दिलाउन संसद तथा संसदीय समितिबाट सूक्ष्म निगरानी र निर्देशन हुनुपर्ने कुरा आफूले राखेको आङदेम्बेको भनाइ छ। यता नेपाली कांग्रेसले सदन सञ्चालन गर्न माग गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सदन चलाउन आग्रह गरेको हो। बाढ़ी प्रभावित जिल्लाका विद्यमान समस्याबारे गहन छलफल गर्ने र उद्धार राहत तथा पुनस्थापना गर्ने बारे एकीकृत रूपमा सुझाव सहित ध्यानाकर्षण गराउनुपर्ने भएकाले सदन सुचारू गराउन आग्रह भएको गर्ने निर्णय भएको कंग्रेसले जनाएको छ।
3: बाढ़ी पहिरोका कारण राजमार्ग र पुल बगाएपछि रसुवा जिल्ला जोड्न वैकल्पिक मार्ग खुलाइएको छ, तर उक्त बाटोमा सवारी चाप र साँगुरो भएका कारण गन्तव्यमा पुग्न निकै शास्ति छ। तीन दिन अघि नै काठमाडौँ टोका छहरे गर्खार पुल आप्र नर्जा लन्च्याङ सरमथली पार्टी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चे सड़क खण्ड चार चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो, तर साँगुरो बाटोका कारण दुईतर्फी सवारी आवाजावतमा समस्या छ। कच्ची बाटो, पानी परेका कारण हिलामे छ। कतै कतै नगरपालिका र गाउँपालिकाका डोजर भएको स्थानमा बाटो खुलाउन सहज छ, तर डोजर नपुगेका ठाउँमा गाड़ी पास गर्ने समस्या भइरहेको छ। यसका कारण राहत लिएर जाने सवारी साधन लामो जाममा पर्ने गरेका छन्।
2: नेपाल टेलिकमले आज रसुवाको जीवजीवे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको तिर्सुली बजार क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। भदौ 10 को भोटेको शिवबाड़ीले सो क्षेत्रको संचार सेवा टुटेको थियो। यससँगै बाढ़ीबाट प्रभावित भएका 120 टावर मध्ये 110 पुनः सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ। जीवजीवे टावरमा भोरली, चिती, गाईसौरा, भोरले लगायत 9 कुण्ड गाउँपालिकाको वडा नम्बर 5 र 6 को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुने बताइएको छ। यस्तै सरमथली टावरबाट यार्सा, लच्याङ, सीमाबन्दी, बिजुली जोङ लगायत आसपासका क्षेत्रमा सेवाग्राही लाभान्वित हुनेछन्। बेनीघाट साइडबाट बेनीघाट बजार लगायत आसपासका क्षेत्र र त्रिशुली साइडबाट त्रिशुली बजार ढुङ्गे आसपासका क्षेत्रमा संचार सेवा सहज हुने टेलिकमले जनाएको छ।
3: नेपालमा आएको विनाशकारी बाढ़ीको प्रतिकार्य स्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ। अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री उपकरण जनशक्ति बोकेको रोयल अस्ट्रेलियन एयर फोर्सको C-17A ग्लोबमास्टर 3 विमान नेपाल पठाउन लागेको जानकारी दिएको छ। नेपालले बिहोरिरहेको विपदमा सिंगो अस्ट्रेलिया सरकारको साझा प्रतिकार्य अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागि अस्ट्रेलियाको विदेश मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। साताको पहिलो दिन आज पनि धितोपत्र बजार नेप्सेमा दोहोर अङ्कको ठूलो गिरावट देखिएको छ। रसुवा लगायतका क्षेत्रमा बाढ़ी र पहिरोका कारण जनजीवन प्रभावित भइरहँदा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर लगानीकर्ताको मनोबलमा पनि देखिएको हो। तर नेप्से यस अघि पनि निरन्तर ओह्रालो लागिरहेको थियो। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज परिसूचक 47.29 अङ्क अर्थात 1.87% घटेर 2,510.01 बिन्दुमा ओर्लिएको छ। बजार खुलेदेखि नै ओह्रालो लागेको नेप्से अन्तिम समयसम्म सम्हालिनै सकेन।
4: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा पारेपछिको पुननिर्माणका लागि 3 दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सीमादरारमा आज आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनु भएको हो। मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य तयार पार्न निर्देशन दिनुभएको छ। नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुननिर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभएको छ।
3: अब विदेशका खबर। अमेरिकी सरकारले नेपाल भ्रमण सम्बन्धी ट्राभल एडभाइजरी अध्यावधि गर्दै रसुवा जिल्लाको रसुवा गढ़ी टिमुरी स्याप्रुवेशी क्षेत्र तथा नेपाल चीन सीमा नाका क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ। अमेरिकी सरकारका अनुसार 2026 अगस्त 26 आएको ठूलो बाढ़ीपछि उक्त क्षेत्रमा सड़क तथा यातायात र संचार सेवा प्रभावित हुनुका साथै खोज तथा उद्धार र पुनस्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको छ। थप बाढ़ी र पहिरोको सम्भावना समेत रहेको अमेरिकी सरकारले उल्लेख गरेको छ। अमेरिकाले उक्त प्रभावित क्षेत्रलाई लेभल 4 यात्रा नगर्नु श्रेणीमा राखेको छ। प्रभावित क्षेत्रमा भटेकोशी त्रिशुली र नारायणी नदी आसपासका बस्तीहरू पनि समेटिएका छन्। अमेरिकी सरकारले नदी किनार होजा भूभाग क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रमा नजान सुझाव दिएको छ। नेपाली अधिकारीले दिएको उद्धार तथा सुरक्षित स्थानतर्फ जाने आदेश पालना गर्न पनि अमेरिकी सरकारले आग्रह गरेको छ।
4: बंगलादेशको संसदले नेपालमा आएको विनाशकारी बाढ़ीमा परिज्यान गुमाउने प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। शोक प्रस्तावमा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ। यता नेपाल संघको सीमावर्ती क्षेत्रमा गत साता आएको विनाशकारी बाढ़ीबारे अनलाइनमा गलत सूचना फैलाएको आरोपमा चीनमा कम्तीमा 12 जनामाथि कार्यवाही गरिएको छ। चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले आज जारी गरेको सूचना अनुसार विपदका विषयमा जनतालाई भ्रमित पार्ने उद्देश्यले झुटा सूचना सिर्जना तथा प्रसार गरेको आरोपमा 10 जनालाई प्रशासनिक कार्यवाही गरेको हो। अधिकारीले ती व्यक्तिले सामाजिक सञ्जालमा फैलाएको भनिएको गलत सूचनाका उदाहरण समेत सार्वजनिक गरेका छन्। यता भारतका रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुगेर आज नेपालमा हालै आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको पुस्तिकामा हस्ताक्षर गर्दै रक्षा मन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्।
3: अब खेल खबर। नेपालले एसएससी प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। नेपालले बहरान विरूद्ध 7 विकेटको जीत निकालेको हो। आज मलेसियाको यूकेएम यूएसटी ओभलमा बहराइनले प्रस्तुत गरेको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित कुमार पौडेलले अभिजित 19, आसिफ शेखले 18 र देव खनालले 10 रन बनाए। बहराइनका इमरान जावेद अनुवारले 2 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन 36.2 ओभरमा 87 रनमै समेटिएको थियो। बहराइनका फैज अहमदले 15, मोहम्मद बासिमले 13 र अली दाउदले 10 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक 5 विकेट लिए। 10 ओभर बलिङ गरेका उनले 4 मेडन सहित 14 रन खर्चिए। यसै गरी ललित नारायण राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। अब नेपालले बिहिबार घरेलु टोली मलेसियाको सामना गर्नेछ।
4: नेपाल भलिबल लीग एनभीएलले भोटेको सी बाढ़ी पीड़ितको सहयोगका लागि लीगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। एनभीएलले गत 19 गते हुने पहिलो दिनका खेलको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि कोषमा उपलब्ध गराउने घोषणा गरेको हो। एनभीएलका टिकटहरू खल्ती बाई आईएमई मार्फत अनलाइन तथा त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलबाट खरिद गर्न सकिनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
3: त्रिशुली त्रिवेदीको सुरुङमा उद्धार कार्य जारी। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन खाद्य सामग्री बाढ़ी प्रभावित क्षेत्र पठाइयो। प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन अर्थमन्त्रीको निर्देशन।
4: रसुवा बाढ़ीका बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुश्किल। डीएनए का लागि रगतको नमूना दिन बेपत्ताका परिवारलाई प्रहरीको आग्रह। सरकारको आलोचना ढाक्न राष्ट्रपा सभापति लामिछानेको दौड़धूप। प्रधानमन्त्री बालिन संघको भेट लगत्तै राष्ट्रपति पौडेललाई ब्रिफिङ।
3: कृष्ण भीरमा सड़क भाँचिएपछि ग्यास बुलेट काठमाडौँमा भित्राउन समस्या। उपत्यका बाहिरी सिलिण्डर भरेर ल्याउने तयारी। बाढ़ीपछि 500 यातायात मजदूर सम्पर्क विहीन। रसुवा नुवाकोट र धादिङका थप क्षेत्रमा संचार सेवा पुनः सञ्चालनमा।
4: सीमावर्ती क्षेत्रमा बाढ़ीबारे गलत सूचना फैलाउनेलाई चीनले गर्यो कार्यवाही। नेपाल सम्बन्धी अमेरिकाको ट्रावल एडभाइजरी अध्यावधिक। नेपाली दूतावास पुगेर भारतका रक्षा मन्त्रीद्वारा उद्धारमा सघाउने प्रतिबद्धता।
3: र एसिसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। बहराइन 7 विकेटले पराजित। एनबीएलको पहिलो दिनको टिकट बिक्रीबाट आएको रकम उद्धार कोषमा जम्मा हुने।
4: अवस्था नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्।

0: वही चम्पे हेरे गाई तर्स यस्तो देखि आइपुगे त
1: आउनलाई पहिला पुल त बन
0: पुल त उपारी बनिसक्यो रे हिँड्नको कहिले दिन्छन् भन्यो लाग्यो मेरो मायाको चिनो प्रमा
2: वारिगाम जोड्ने र पारिगाम जोड्ने बागमतीको पुलको उद्घाटन छ सबैजना भेला हुनुहोस्।

0: tiene los cuerpos de su mamá.
1: ¡Eso! ¡Casi me enchufé!
2: Like that?

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसलले किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842447462
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिनी तामाङ सम्पर्क नम्बर 9804589089 मिसन टेरेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार संखुवा सभा एक मिल है अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
2: त्यसका लागि मंगलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी 3 मंगलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 9852517753 र 0295605353

0: प्रतिको चाहन सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अदर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमलिङटार खाद्य संस्थान अगाडि, सम्पर्क 029575404 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: सधैँ चुहिरहे त्यो थोत्रो घरमा आमालाई कसरी राख। बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: हेरण, सबैको व्यथा एउटै हो, त्यसैले मैले सुनेको छु माछा गाउँको मनीले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे। एकचोटि त्यसलाई भेटाउनु।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दकी राखेर भए पनि पैसा खोजौँला नि।
0: आफ्नो सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सानो बारी छ, त्यही पनि सौको भयो भने त म नभएको बेलामा मेरी आमालाई बाँच्नै गाह्रो पर्छ।
1: पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर, त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै जसो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा ठ्याट्ट मिलाइदिएँ। एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए

0: सस्तोमा कहाँ जान पाइन्छ भनेर तिमीको मिलाइदिनुहोस् न।
1: मलाई चाहिँ जाउन तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
2: दुई लाख कहाँबाट ल्याउने मैले दाई, अलि मिलाइदिनुहोस् न।
1: मौकामा हिरा फोड्नुपर्छ भन्ने कुरा थाहा थियो? खेत बन्द हिरा ख आइमेको गर्गना बेच, अहिले रोपे पो पछि फल्छ।
0: तर पनि मैले दाई त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
1: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि।
3: हेर्नुहोस् म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको आत्मा विदेश जानु हुँदैन।
4: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले रातको 8 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: केही पाइँदैन, अरूले पनि जमा होला नि छोरी, तिम्रै छोरी मलाई पाइँदैन पाइँदैन पाइँदैन पाइँदैन लु भइगयो, बरु अन्त खोजौँ।
1: मेरो प्यारी बुढी, मेरो चुनकिरी बिचरा अहिलेसम्म मलाई भात परेकै बसेको हुने, म बजार कस्तो खत्म छु भने त्यो जाडो झगेर माथेर आएको कस्तो मलाई ला मेरो बुढी बुढी भन्दा रहेछ ओ डार्लिङ आई लभ लभ आई लभ यु माई सातो पुत्र फ्लाइङ आफ्टर सी यु बुझ्दैन पहिले देखेर सातो पुत्र उठ्छ भने ए मेरी प्राण प्यारी मलाई माया गरेछ तिमीलाई सम्झि आइपुगे म भित्र छिर्न दो जाड भन्दा बढी मलाई तिम्रो लाग्छ भर आज रात्री भए पनि मर्दै आए घर ढोका खोलेन

के भएको नगर्यो गाम गाम गर्दै जाँदा दुई चार बोतल गयो दुःख छ।

0: चुम्बो आँगन निकाली तेरो साथ पत्र
1: त्यो धम्की चाहिँ घटेवालीलाई दिनुहुन्छ रहदिन म त होइन कति घिच्न सकेको रातभरि
0: होइन राति खाएर के दिउँछु हुन्छु होस् म अहिले ढोकोसोको भत्काइन्छु है मातेको चोसमा आफूले सक्ने त गरिदिने यार।

0: सचेत भए आगो देख्दा छोरीले हेर्छन् भोलि बत्ती खारा भोलि चिबेकीले देख्छन्
1: भाइले बसेर धेरै हल्ला सल्ला नगर है म त ढोका खोल्दिन त्यही होटेलवालीले खाइ भनेको होइन अब त्यसैकोमा गएर सुन्नु देखि बस्नु म त मरे पनि ढोका खोल्दिन होइन
0: आमा भट्टीमै भेट भएको मेरो दोहोरो ज्ञान देखेर त हो नि हो त्यहाँनिर मसँग माया लागो होइन भन् त दिउँसो गरे सधैँ तेरो घरमा हैकम चाहिन्छ मैले तुमारी ल्याउँदा मात्रै चुलोमा आगो बल्छ दोका खोल्ने मलाई भित्र बोल्दा मिठो पनि

0: भने म बाहिर लडे हौ ढोका खोल भन्दैछु आप ढोकै छोडिदिन्छु दुःख दिन्छु म त बाहिर लडिदिन्छु
1: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4 सालपा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
2: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6
3: कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 संखुवा सभा 0294200049 भोजपुर
3: नवीन कुमार डागी 9852055079 संखुवा सभा जुनिता राई 9852077376 भोजपुर

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

यस गीतका कथा अनि शब्द तथा श्रीमान श्रीमती पूरापूरी काल्पनिक हुन्। यदि संसारको कुनै जोडीको कथामा धेरै थोरै मिल्न गएमा श्रीमान श्रीमती आफै मिल्नुहोला। सम्पूर्ण श्रीमती पीड़ित एकता जिन्दाबाद जिन्दाबाद।

चाउने सधैँ यो कोकीसँग रक्सी खुवाउने खोइ आज हाम्रो टोलको मान्छेहरू त खोइ देख्दिन कहाँ गएछन् अब त्यही टिमाईको बगरमा गएर काँचो भात खाएर बुढो बुढो उफ्रिने त होला नि के को बन भोज हुन्छ त्यो त बगर भोज हो बगर भोज भन्छन् भने जाने रक्सीमा कोकिस चोकेर खाने

0: no!
1: Tara, kasih kok ayo lah, mana kita? Ya, kok sudah mira pura buka antara saya? Dunia no yo pura aku kei tang saya. Ya tahu buat kok buri kok kurang kata? Mana gua tahu nah?
2: यो पापड फुटाएर चाहिँ त्यो पुलीको गाला फुटाउन सकिन भने मेरो नाम पनि ऊ होइन म पनि खेलाडी हो खेलेको किपरमा आज त्यो पुकुलीलाई कुटेर लोड गर्छु किपरमा कसले यहाँ छु भनेर भन्दै पनि तँ साउने म छैन भन्ने ल

0: आधुनिक खेती गरौ धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौ, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: हाते च्याप्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर ब्राउनी मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मेसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्री चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।

0: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खातबारी तीन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525571753 र 029550553।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
0: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804058099। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुमलिङटार, सङ्खुवा सभा।

0: प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575740 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पाखरीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू। यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ। भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ। हवस् त, शुभरात्रि।

शुभ प्रभाव रेडियो मेगाहर्जमा 104 मेगाहर्जबाट र संसारभर रेडियो सुन्नका लागि पाखरीवास.fm.com/ तपाई हामी सँगै रहनुहोला। आजको कार्यक्रम शुरू भएको छ। दिनभर रेडियो सुनेर साथ दिनुहोला।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

0: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ विभिन्न बार अनुसारका देवी देवताका गीत संगीत तथा भजन कीर्तनहरू।
1: आज शनिबार हामी प्रस्तुत गर्दैछौ शनि देवता तथा विभिन्न देवी देवता सम्बन्धीका भजन कीर्तनहरू।

0: जल विद्युत आयोजनाका 900 जना 5 दिनदेखि सम्पर्कविहीन, बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, राहत तथा उद्धारमा सरकार व्यस्त देखे पनि पीड़ितसम्म देखिएन सरकार, पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको सीमा सुरक्षा र सूचना आदान प्रदानमा सहकार्य बढ़ाउने सहमति शीर्षकको शुभ समाचार।
1: भारत नेपालबीच सीमा सुरक्षा निकायको समन्वय, सूचना आदान प्रदान, अपराध तथा तस्करी नियन्त्रण र विपद व्यवस्थापनमा सहकार्य थप मजबूत बनाउने सहमति भएको छ। भारतको पिथौरागढ़ स्थित जिल्ला कार्यालय सभागारमा सोमबार सम्पन्न भारत नेपाल समन्वय बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा तथा दुई देशबीचको आपसी समन्वय प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। बैठकमा भारतका तर्फबाट पिथौरागढ़ जिल्ला प्रशासन तथा नेपालका सीमावर्ती जिल्ला बैतडी र दार्चुलाका प्रशासनिक अधिकारी सहभागी थिए। बैठकमा भारतका तर्फबाट पिथौरागढ़का जिल्लाधिकारी आशिष भट्टगाईले सीमा सुरक्षा तथा आपसी समन्वयसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए। नेपालका तर्फबाट बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलले सीमावर्ती क्षेत्रमा देखिएका समस्या, चुनौती तथा सहकार्यका विषयमा धारणा राखेका थिए। बैठकमा सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रहरी, भारतीय सशस्त्र सीमा बल एसएसबी, भन्सार तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने सहमति भएको हो।
2: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबै नै सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जल विद्युत आयोजनाका 900 जना 6 दिनदेखि सम्पर्कविहीन, आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकिन, बाहिर परिवार छटपटाउँदै शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। मोबाइलको स्क्रीनमा आँखा गाडेर बसेकी मिठु खड्काले कतिपटक फोन डायल गरिन्, उसलाई नै सम्झना छैन। निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा दुई वर्षदेखि काम गर्ने उनका श्रीमान कमल खड्कासँग बाढ़ी आउनु अघि बिहान 8:30 अन्तिम पटक भिडियो कल भएको थियो। भोटेपछि बाढ़ीले मचाएको वितण्डाबारे उनले 10:30 मात्र थाहा पाइन्। लगत्तै कमललाई फोन गर्दा स्विच अफ थियो र शुरू भयो एउटा अन्तहीन प्रतीक्षा। मोबाइल हेर्दा हेर्दै आँखा टट्टाइसकेको छ। गौरी शंकर दुई जुगु दोलखाका खड्का भन्छन्, हराएकाको सूचीमा नाम आउँदैन, भेटेकाको सूचीमा पर्दैन, मेरो संसार नै हराए जस्तो भएको छ। भोटेकोशी बाढ़ीले सुरूङ भूमिगत विद्युत गृहभित्र र आयोजना क्षेत्रमा कार्यरत स्वयं श्रमिक तथा प्राविधिक सम्पर्क विहीन भएपछि उनीहरूका परिवार यति बेला एउटा खबरको खोजीमा छन्। जीवित छन् कि छैनन् थाहा छैन, उनले बताएकी छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अनुसार 11 जल विद्युत आयोजनामा 894 जना अझै सम्पर्कविहीन छन्। ती आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरूङभित्र फँसेका छन् कि बाढ़ीले बगाएर बेपत्ता बनाएको छ भने यकिन विवरण कसैसँग छैन। सम्पर्कविहीन भएका परिवारजनले अन्तिम आशाका रूपमा सुरूङभित्र खोजी गर्नुपर्ने दवाब बढ़ाइरहेका छन्। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकेको छैन, बाहिर भने परिवारहरू छटपटाइरहेका छन्। जल विद्युत आयोजनामा 900 जना 6 दिनदेखि सम्पर्कविहीन रहेका छन्।
1: भोटेकोशी महाविपत्ति 939 को शव भेटियो 3925 अझै बेपत्ता शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ीको छैटौं दिनसम्म आइपुग्दा मृत्यु हुनेको संख्या 939 पुगेको छ। रसुवा स्थित चितवन, धादिङ, तनहु, गोर्खा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न स्थानमा लगातार शवहरू भेटिने क्रम जारी छ। अचानक आएको यस अप्रत्याशित बाढ़ीको मुख्य कारण पत्ता लगाउन जलवायु विज्ञ, हिमाल तथा हिमनदी विशेषज्ञहरूको टोली अध्ययनमा जुटेको छ। विपत्तिमा परि अझै 3925 जना नागरिक सम्पर्क विहीन रहेका छन् भने उनीहरूको खोजी तथा उद्धारका लागि 21,008 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जना नागरिकको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये गम्भीर अवस्थाका 279 जना घाइतेको, विभिन्न अस्पतालमा उपचार भइरहेकोमा 168 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरहरू मुख्य गरी रसुवा, टिमुरे, त्रिशुली र धुन्चे क्षेत्रमा निरन्तर केन्द्रित भइरहेका छन्। विपद व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारका साथै स्वदेशी तथा विदेशी स्वयंसेवी संघ संस्थाहरूले महत्वपूर्ण साथ दिइरहेका छन्। सुरुङभित्र खोजी अभियान जारी। बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रमा संचालित तथा निर्माणाधीन धेरै जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। नेपाली सेनाले जलविद्युत परियोजनाबाट मात्रै हालसम्म 279 जना श्रमिक तथा प्राविधिकहरूको सकुशल उद्धार गरिसकेको छ। आयोजनाका सुरुङभित्र मानिसहरू थुनिएको हुन सक्ने आशंकामा सुरक्षा निकाय र अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले सुरुङभित्र प्रवेश गरी खोजी कार्यलाई तीव्रता दिएका छन्। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार गरिएको छ भने यसको सुरुङभित्र खोजीका लागि नेपाली सेनासँगै कोरियन र चिनिया टोली खटिएका छन्। राहत वितरणमा एकद्वार नीति। सरकारले प्रभावित क्षेत्रमा राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन एकद्वार नीति अपनाएको छ। काठमाडौँ लगायत देशका विभिन्न भागबाट प्राप्त राहत सामग्री रसुवा, नुवाकोट र धादिङका चारवटा मुख्य संकलन केन्द्र मार्फत 27 स्थानीय वितरण केन्द्रबाट हालसम्म 3696 प्रभावित नागरिकसम्म पुर्याइएको छ। राहत वितरण कार्य पारदर्शी र प्रभावकारी भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू र मन्त्रालयका उच्च कर्मचारी स्वयं मैदानमा खटिएका छन्।
0: बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अनियोल शीर्षकमा खबर छ। रसुवा खाल्टेका 16 वर्षीय समीर तामाङ भोटेको सीमा बाढ़ी आउँदा विद्यालय पुगिसकेका थिए। घरमा बहिनीहरू 13 वर्षीय प्रिया र 7 वर्षीय पार्वती थिए। बाढ़ी आएको थाहा पाएपछि नीलकण्ठ माध्यमिक विद्यालय कक्षा 8 पढ़ने समीरले भागेर ज्यान बचाए, तर घरमा भएका बहिनीहरू 6 दिनदेखि सम्पर्कविहीन छन्। सानी बहिनीको हातमा घाउ भएको थियो। उनी स्कूल जान नसकेकोले ठूली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका उनले भने, खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू छिनभरमै बाढ़ीमा परेर कहाँ हराए हराए, घर पनि बाढ़ीले बगाएको र बुवा सूर्याले भने भागेर ज्यान जोगाएको समीरले बताएका छन्। आमा छेसाङ रोजगारीको सिलसिलामा कुवेतमा छिन्। रसुवाको बेत्रावती गाउँपालिका 5 लहरे पोवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 पदौको बारीबाट ज्यान जोगाएकाहरूलाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकहरूलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाई देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ, कसैको दिदीबहिनी बाढ़ीमा बगेका छन्। तिनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन। अधिकांश बालबालिका अभिभावक भीन बनेका छन्। घर पनि बाँकी छैन। तिनी मध्येकी अर्की हुन् रन्जु तामाङ। रसुवाको कालिका गाउँपालिकामा रहेको कालिका हिमालय माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत रन्जुले बाढ़ीमा आमा, दाई र भिनाजी गुमाइन्। 12 वर्ष उनी कालिका स्थानमा बसेर पढ्छिन्। यी त एक प्रतिनिधि पात्र मात्रै हुन्। रसुवाको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा रहेका बालबालिका सबै जसोले अभिभावक, परिवारका अन्य सदस्य र घर गुमाएका छन्। यसरी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएका छन् भने कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य समेत अन्योल बनेको छ।
1: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछि प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने खतरा बढ़ेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका नागरिक र पशु चौपायाको सब व्यवस्थापन हुन नसक्दा प्रभावित क्षेत्रमा महामारी फैलिने जोखिम बढ़ेको हो। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत प्रभावित क्षेत्रमा समयमै सबै सब व्यवस्थापन हुन नसक्दा संक्रामक रोगको अर्को संकट आउने देखिएको हो। बाढ़ीले घर, बस्ती, सड़क र पूर्वाधारमा क्षति पुर्याउनुका साथै खाने पानीका स्रोतमा फोहोर तथा दूषित पदार्थ मिसिएपछि रोग फैलिने चिन्ता बढ़ेको छ। सबबाटै संक्रमण फैलिने भन्दा पनि अरू चीजबाट बढ़ी जोखिम हुन्छ। डाक्टर पुन उपशीर्षकमा खबर छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बाढ़ीमा परि मृत्यु भएका मानिस तथा पशु चौपायाका शवबाट प्रत्यक्ष रूपमा महामारी फैलिने भन्दा पनि शवमा आकर्षित हुने मुसा, किरा, पट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढ़ी हुने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको अर्को जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: विनाशकारी बाढ़ीका कारण सड़क सञ्चार छिन्न भिन्न भए उद्धार राहत पहुँच बाह्य जाँदा नुवाकोट र रसुवाका बाढ़ी पीड़ित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कोतिर छ दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढ़ी क्षेत्रमा पुग्न नसकेर पीड़ित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदनबीच बौतारिन बाध्य रहेका छन्। सरकार व्यस्त, पीड़ित विक्षिप्त शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: यता गोर्खा पत्रले प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू। सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़ता र सक्रियता साथ क्रियाशील। अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदका विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आयो। प्रधानमन्त्री राहत कोषमा सोमबार मध्यान्नसम्म 5,87,92,23,842 रूपियाँ जम्मा। बाढ़ी प्रभावित क्षेत्रका अधिकांश स्थानमा संचार र विद्युत सेवा पुनर्स्थापना। सोमबार सरकारको क्रियाशीलता यस्तो थियो। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच बाढ़ी प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको खोज, उद्धार तथा राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियान, बेपत्ताको खोजी र घाइतेको उपचार लगायत विषयमा जानकारी हासिल। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा विपद व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई बिना ढिलाई प्रभावित क्षेत्रमा पठाउने तयारी। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण ठूलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ। एक वर्ष अघि 2082/24 गते त्यही क्षेत्रमा आएको बाढ़ीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठूलो विपत्ति औल्याइएको थियो। लेहेन्दे खोला हुँदै भोटेकोशी सहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न सुझाएको थियो। 55 पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। 13 सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा रसुवागढ़ीदेखि बेत्रावतीसम्मका नदी किनारमा रहेका टिमुरी, स्याप्रुबेसी, मैलुङ, पैरेबेसी, शान्ति बजार, थाल्टे लगायत बस्तीहरूमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको थियो। त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्याङ्कन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। बाढ़ीले गत वर्ष जुन तहको क्षति पुर्याएको थियो र उद्धारमा कठिनाई भयो त्यसले सुरक्षा निकाय, स्थानीय प्रशासन र विषयगत कार्यालयहरूको क्षमता बढ़ाउनु पर्ने सुझाइएको थियो। तर समितिले बुझाएको प्रतिवेदन सिंहदरबारमा थन्थ्यो। सरकारले त्यसलाई अध्ययन गर्ने र कार्यान्वयन गर्नमा कुनै चासो र तत्परता नदेखाएको एक अधिकारीले गुनासो गरेका छन्। समुदाय स्तरको सूचना प्रणाली स्थापना गर्न नदी किनारको बस्ती तथा संरचनामा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो। साथै त्यस क्षेत्रमा विकास निर्माण सहितका भौतिक संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नुपरे विपद जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औल्याइएको थियो। त्यस्तै अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्याङ्कन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्याङ्कन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढ़ी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि लगायतका सुझावहरू प्रतिवेदनमा औल्याइएको थियो। पोहोरको प्रतिवेदन थन्किदा ठूलो क्षति विपदमा संसदको ढोका बन्द शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ अन्नपूर्ण पोस्टमा छापिएको छ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्ना हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर सोलुखुम्बुको थामेदेखि रसुवाको भोटेकोशीसम्म मानव सिर्जित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसंकट जोखिम मूल्यांकन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्छन्, समस्या प्रविधि नपाउनुमा मात्र होइन छिमेकी देशहरूसँग विपदबारे तुरन्त सूचना साटासाट गर्ने साझा संयन्त्र नहुनुमा पनि छ। प्रविधिमाथिको यो परनिर्भरता र अरूले गरेको प्रदूषणको मूल्य ज्यान र पूर्वाधार गुमाएर चुकाउनु पर्ने यो दुष्चक्र रोक्न नेपालले आफूलाई जलवायु विपदको पीड़ितका रूपमा विश्व सामु प्रस्तुत गर्दै जलवायु न्यायको मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विज्ञहरूको भनाई छ।
0: विनाशकारी बाढ़ीको छैठौं दिनसम्म पनि रसुवागढ़ीको जनजीवन सामान्य हुन सकेको छैन। बाढ़ीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहस नहस बनाएपछि रसुवागढ़ी टिमुरे र स्याक्रोवेसी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ। सोमबार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किँदा देखिएको दृश्यले बाढ़ीको क्षति जमीनबाट अनुमान गरिए भन्दा निकै ठूलो रहेको देखाएको छ। नदी किनारका बस्ती, सड़क, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढ़ीले पुर्याएको क्षतिको वास्तविक विवरण अझै आउन सकेको छैन। आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ, सड़क भएको ठाउँमा हिलो र ढुङ्गाको थुप्रो छ, पुल रहेका स्थानमा नदीको धार मात्र देखिन्छ, कतिपय घर उभिएका छन् तर मानिस छैनन्, ढोकामा भुटे तालचा झुण्डिएका छन्। बाढ़ीबाट जीवित उद्धार गरिएकालाई सुरक्षा निकायले काठमाडौँ लगायत सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि सीमा क्षेत्रमा मानवीय चहल पहल अत्यन्त न्यून भएको छ। अहिले त्यहाँ हेलिकप्टर